0: This program is brought to you by.
1: अगर आप हैं इनड्राइव कार बाइक या रिक्शा ड्राइवर तो 4 मई से 12 जुलाई तक वीकली चैलेंजेस में हिस्सा लें
2: एंड फिनिक्स लगा और भूल जा फिनिक्स लगा और भूल जा
0: एंड
3: लिव लाइटर हैव अ वेट मैनेजमेंट कन्वर्सेशन विद योर डॉक्टर टुडे
0: एंड
4: पेमेंट वसूल करें हाथ के हाथ बराह रास्त
0: एंड
5: डेटॉल फूल से ये बदबू फैलाने वाले जर्म्स को दूर भगाए
0: एंड
6: ईद की हर दावत में रहे दिल को आराम AGS ट्यूबलर बैटरी
0: एंड
7: HBL फ्रीडम अकाउंट जहां ख्वाब वहां HBL
0: एंड
6: दिल के इत्मीनान के साथ इस्लामिक बैंकिंग है सबके लिए
0: एंड
8: हंडे लाया है इलांट्रा 1.6 स्पेशल एडिशन और वो भी अपग्रेडेड फीचर्स
9: खवातीनो हजरात منشیات وہ زہر قاتل ہے جس کی سنجیدگی کا احساس انسان کو تب ہوتا ہے جب یہ زہر ہماری رگوں میں زائد کر چکا ہوتا ہے وقتی سرور اور مزے کا لبادہ اڑے یہ لعنت غیر محسوس طریقے سے ہماری نوجوان نسل کو اپنے شکنجے میں لے رہی ہے منشیات کی لعنت میں گرفتار ہونے کی ایک بڑی وجہ بری صحبت ہے جس کو عمومی طور پر ہم نظر انداز کر دیتے ہیں جبکہ دراصل اس عمل کا تانا بانا بری صحبت اور میل جول سے جا کے جڑتا ہے گھر دل سے لوٹنا والدین اور گھر والوں سے نظریں چرانا خاندان اور احباب کی محفلوں سے گریز کرنا غیر معمولی اخراجات میں اضافہ یہ سب اس کی بڑی علامات ہیں خدا را اپنے بچوں پہ نظریں رکھے تاکہ وہ تاحیات

0: Yellow. एक दो तीन Yellow.
1: ये क्या है भाई?
2: एक जैकेट, शूज हो या वॉच, जो चाहे सेलेक्ट करो. दो जैस कैश पर येलो से पेमेंट करो. और तीन येलो से अपनी पेमेंट को 3 इंस्टॉलमेंट्स में ब्रेक करो. तो क्या समझी?
3: जो चाहे खरीदो, पैसे आराम से दे दो. येलो बाय जैस कैश.
2: अभी जैस कैश ऐप डाउनलोड करो और येलो के थ्रू पेमेंट करो.
4: This program is brought to you by
5: Hyundai laya hai Elantra 1.6 special edition aur wo bhi upgraded features.
4: FM 100. Like us on facebook.com/fm247365.
6: FM247365.
7: توہین رسالت، نفرت آمیز تقریر اور مذہبی فرقہ واریت کا فروغ آئین پاکستان کے مطابق ایک انتہائی سنگین جرم ہے. سوشل میڈیا جیسا کہ یوٹیوب، ٹویٹر یا کیبل ایف ایم پر اس نوعیت کا غیر قانونی مواد نظر میں آئے تو ایف آئی اے، سائبر کرائم ونگ، پی ٹی اے یا پیمرا کو فوری اطلاع کریں. ذمہ دار شہری بنیں، میڈیا، انٹرنیٹ اور سوشل میڈیا کا مثبت استعمال کریں. مفاد عامہ کا یہ پیغام آپ کو پیمرا کی جانب سے پیش کیا جا رہا ہے.
8: Keep it locked to 100 FM.
4: This program is brought to you by
5: Hyundai laya hai Elantra 1.6 special edition aur wo bhi upgraded features.
9: Kisi bhi insaan ke liye sabse ahem hoti hai uski sehat.
10: Kisi bhi shakhs ko dekh ke uski sehat ke bare mein andaaze na lagaye.
11: Ji haan, mujhe bhi log moti kehte hain magar aisa nahi ki main bahut khati hu.
10: Hum bina kisi tehqeeq ke bas baatein banane ka fun jante hain. Samne wale par kya guzri hum isse kya.
11: Motapa ek bimari hai, sirf meetha na khane se khatam nahi hogi. Apna BMI check karwaye,
9: yani apne weight ko apni height ki munasibat se jaanche. Weight se aage ka soche.
12: Ye paigham hukumat e Pakistan ki janib se pesh kiya gaya.
13: Karachi, Lahore, Islamabad, Hyderabad, Rahim Yakam, Multan, Abbottabad, Gujarat, Jhelum, across Pakistan. This is FM 100.